0: तिमीलाई माया गर्दिन तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलाइसकाइदिन्छु, यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

一旦一旦给我阿卡回来的名字就这样就这样阿卡回来的就这样

许输了字。我一定买给你。아무리 봐도 진짜였어요.

0: केही छैन, खायो सुत्यो, गाईलाई घाँस काट्नु पर्दैन। त्यहाँ छुटो भाँडा पनि टन्नै छ, त्यो चाहिँ कसले धुन्छ?
1: खेतालो जाने होइन,
2: खेतालो सेतालो
1: माइलीको खेतालो हो क्या?
2: माइलीको खेतालो
1: काठमाडौँ आएको छ
2: हो र? ए
0: माइली भनेपछि सुन्तलीको छोरी।
2: ए सुन्तली, सुन्तली खेताला
1: के हुन्छ बुढो?
2: ल माइलीको खेतालो म नयाँ स्वाद लाएर आउँछु है।
3: दामी देखियो,
2: माइली बटिन्छ,
3: माइलीलाई आइलुप भन्दे बिहानले कुरै खलास।
2: त्यसपछि त त्यसले मेरो लुगा धुन्छ, कराई धुन्छ, देख्छी धुन्छ।
1: तर यार ठुलोबडाको छोरी खालि काठमाडौँ मात्रै बस्छे, भेटेकै नहुने, कसरी नपर्छ होला?
3: हैक मुला
4: मर्द भएपछि आँक्नु पर्छ,

0: थियो तिमीले खेत लागेको हेराहार गर्न आएको
1: कोही नभएका काम चोर नक्कलीहरू
0: चुटेर बस्ने होइन नि खुक आउने खेतमा
2: कसलाई खोजेको हो कुन्नी
3: हाम्रो साथीलाई बारम्बार गाउँ आइदिनु पर्यो भन्नु पर्यो क्या
2: किन आउनु पर्यो नि बारम्बार
4: बारम्बार आउँदा माया पनि बारम्बार बढ्दै जान्छ अरे क्या
2: आकाश सफल आँखा तरी मर
5: बोकाहरू

0: हुन्छ कति धेरै माया गर्छ त भने चाहिँ यहाँ खान खान पर्दै हिँड्छ भन्ने अहिलेको चाहिँ भन्दैन भन्ने है
1: मेरो यहाँ माया चाहिँ त्यो कुरा गरेर बसिरहेछ उता तेरो बाबुले अर्को बुढी लिएर भागिसक्यो के हो त अनि घरमा आमा पनि थिएन आमा पहिलो गइसकेको थियो भाइले अघि ल्याए खाना पकाउने मान्छे हुन्छ मलाई आनन्द झन् तलाई थाहा छ नि पोलेर आयो त्यस कि आमा अनुजना गरेर बाबा मलाई टिका लिएर आउनु नत्र तिहारमा भाइ टिका लगाइदिनु पर्ला

0: हेलो, मेरो बिहे हुन जम्मा 4 दिन मात्रै बाँकी छ। तिमीहरू अझै काठमाडौँमै छौ?
1: हस् महारानीज्यू, हामीहरू आजै हिँड्ने तयारीमा छौ।
0: ए ल ल, सबैजनालाई लिएर आइज है, अनि स्पेसली आकाशलाई चाहिँ ल्याउन नबिर्सि नि।
1: तँलाई थाहा छ त, आकाशको र मेरो ब्रेकअप भएको 6 महिना भइसक्यो।
0: ल ल, सबैजना मिलेर आइज है छिट्टै। बाई बाई, सी यु।

0: मान्छे त म ग्वाटी नै हो भने त्यति एउटा सानो कुरा पनि कस्तो नबुझेको।
1: पार्थिवास एफएम समय सूचक, यो पार्थिवास एफएमको समय हो, अहिले दिउँसो 3 बज्यो।
2: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
3: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
4: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
5: आगो र वन र ढिलोबाट होसियार बनाऊ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुईवटा संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली पहिलो संशोधन विधेयक सदनमा पेश गर्नुभएको हो। विधेयकमा 2078 को जनगणना अनुसार समानुपातिक प्रतिनिधित्वको कोटा परिमार्जन गर्ने र

0: आस्था दरियालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आजको बैठकमा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले प्ले कार्ड देखाएर विरोध गरेपछि सभामुखले सदनको मर्यादा कायम राख्न निर्देशन दिनुभयो। यता सांसद साम्पाङले भने सरकार संसदप्रति जवाबदेही नभएको र नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री बालेन शाहले जवाफ नदिएको भन्दै विरोध जारी रहने बताउनु भएको छ। नेपाली कंग्रेसका नेता विश्व राजाङ दिम्बेले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा रिक्त पदाधिकारीहरू तत्काल नियुक्त गर्न माग गर्नु भएको छ। संसदमा बोल्दै नेता अङदेम्बेले राजनीतिक स्वार्थका कारण आयोगहरू ठप्प भएको र द्वन्द्व पीड़ितले अझै न्याय नपाएको बताउनु भएको छ। नेकपा एमाले सुकुम्बासीहरूलाई प्रति परिवार मासिक 15,000 रूपियाँ राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। एमाले सांसद गुरू प्रसाद बरालले बिना तयारी सुकुम्बासीलाई उठीवास लगाइएको र हाल तोकिएको राहत रकम काठमाण्डुमा जीवन धान्न अत्यन्तै न्यून भएको दावी गर्दै राहत रकम बढ़ाउन र स्थायी बसोबासको व्यवस्था गर्न माग गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले असार 7 देखि 9 गतेसम्म चितवनमा हुने पहिलो महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधि तोकेको छ। ओडा पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउन शीर्ष नेता सांसद र विभागीय प्रमुखहरूलाई जिम्मेवारी सहित जिल्ला जिल्लामा खटाएको हो। कार्यतालिका अनुसार जेठ 16 ओडा, जेठ 17 पालिका र जेठ 23 र 24 गते जिल्ला अधिवेशन हुनेछ। नेपालले भारतसँग झण्डै 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ। परराष्ट्र मन्त्री सुशीर खनालले मल खरिदको कार्य अहिले प्रक्रियामा रहेको जानकारी दिनुभएको हो। आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले मल आपूर्तिका लागि भारत सरकारसँग सम्वाद भई खरिद प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। यो खरिद कार्यमा कृषि सामग्री कम्पनी संलग्न रहेको छ। समयमै मल भित्र्याएर किसानलाई उपलब्ध गराउन सरकारले तयारी गरिरहेको मन्त्री खनालले बताउनु भएको छ। खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महसुल छूट दिन माग गर्दै उपभोक्ताहरूले दवाब दिएका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको नेतृत्वमा आज काठमाण्डुको माइती घरमा प्रदर्शन भएको हो। महासंघले खानेपानी उपभोक्ता समितिहरूमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिएर विद्युत महसुलमा सहुलियत उपलब्ध गराउन तथा अधूरा खानेपानी आयोजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ। सरकारले देशभरका 46,000 खानेपानी उपभोक्ता समितिमाथि 25% कर लगाएर धराशयी बनाउन खोजेको महासंघको आरोप छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बफरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सियोर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ 9 गते भित्र आफै हटाउन अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। महानगरको वडा नम्बर 18 अधेरी कुनादेखि वडा नम्बर 6 गाईघाटसम्म बहने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरू निर्माण गरिएका छन्। यसअघि महानगरको सूचना विरूद्ध उच्च अदालत पोखरामा मुद्दा परेकामा अदालतले महानगरको कदमलाई सदर गरेपछि अतिक्रमण हटाउने कानूनी बाटो खुलेको हो। तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले डोजर चलाएर भत्काउने र त्यसरी भत्काउँदा लाग्ने सम्पूर्ण खर्च

0: समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनी महानगरले दिएको छ। चितवनमा वैदेशिक रोजगारीबाट फर्किएका 13 जनामा औलो अर्थात मलेरिया रोगको संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सालो आर्थिक वर्षमा 3093 जनाको नमूना परीक्षण गर्दा यो संक्रमण देखिएको हो। एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने र जाडो भई कम्पन छुट्ने लक्षण देखिन्छ। जनस्वास्थ्य कार्यालयले रोगबाट बस्न घर वरिपरि सफा राख्न, लामखुट्टेको वासस्थान नष्ट गर्न र सुद्धा अनिवार्य रूपमा झोलको प्रयोग गर्न आग्रह गरेको छ। बुद्ध एयरले करिब 5 वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित गरेको छ। भारतीय धार्मिक पर्यटकको संख्यामा कमी र इन्धनको मूल्य वृद्धिका कारण उडान स्थगित गर्नु परेको कम्पनीले जनाएको छ। उडान बन्द भएसँगै 35 मिनटको हवाई यात्राको विकल्पमा यात्रुहरू फेरि 14 घण्टाको सकसपूर्ण सड़क यात्रा गर्न बाध्य भएका छन्। रोल्पामा फेला परेको एक शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। परिवर्तन गाउँपालिका 3 बाघमारा स्थित सड़क मरमत गर्ने क्रममा फेला परेको उक्त शंकास्पद वस्तुलाई सूर्य दल गढ़बाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरी नष्ट गरेको सेनाले जनाएको छ। शंकास्पद वस्तु डिस्पोज गरेसँगै अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। रूस युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्। पुटिनसँग वार्ता गर्न युरोपियन युनियन ईयूले जर्मनीकी पूर्व चान्सलर एंगेला मर्केल वा युरोपेली केन्द्रीय बैंकका पूर्व अध्यक्ष मारियो द्राघीलाई पठाउन सक्ने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। सन् 2022 पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि केही युरोपेली नेताहरूद्वारा गरिएका छिटफट सम्पर्कका प्रयासहरू बाहेक ईयूले रूससँगको औपचारिक सम्पर्क पूर्ण रूपमा बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गरे पनि सफल हुन भने सकेको छैन। यता दक्षिण कोरियाको प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसङ इलेक्ट्रोनिक्समा तलब सम्बन्धी विवाद चर्किँदै गएको छ। व्यवस्थापन र श्रमिक युनियन बीच आज भएको अन्तिम चरणको वार्ता निष्कर्षविहीन भएपछि हड़तालको सम्भावना बढ़ेको हो। करिब 74,000 कामदारको प्रतिनिधित्व गर्ने युनियनले माग पूरा नभए बिहिबारदेखि 18 दिनसम्म हड़तालमा उत्रिने चेतावनी दिएको छ। श्रमिक पक्षले कृत्रिम बौद्धिकता एआई प्रविधि सम्बन्धी विश्वव्यापी मागका कारण कम्पनीको नाफा उल्लेखनीय रूपमा बढ़े पनि कर्मचारीलाई त्यस अनुसारको सुविधा र क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्। अब खेलकुद। नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसीको नयाँ ओडीआई अलराउण्डर वरियतामा 3 स्थान सुधार भएको छ। आईसीसीले आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 स्थानमा पुगेका हुन्। लीग टू श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरिरहेका दिपेन्द्रको रेटिङ अंक 159 पुगेको छ। यस्तै सन्दीप लामिछाने 68 ललित राजवंशी 76 र गुलशन झा 87 स्थानमा पुगेका छन्। यता एसियन गेम्सको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि 2 विकेटको जित दर्ता गरेको छ। घरेलु टोली मलेसियाले दिएको 68 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाउँदै 71 रन बनाएर लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरहरूको घातक बलिङ सामु टिक्न नसके 16 ओभर 5 बलमा मात्र 67 रनमा अल आउट भएको थियो। र आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी आजको खेलमा स्कटल्याण्डले अमेरिकालाई जितका लागि 170 रनको चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.2 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनायो। उसका लागि मार्क वाटले सर्वाधिक 66 रन जोड़े। बलिङतर्फ अमेरिकाका रुसिल उगारकरले 4 र सौरभ नेत्रावलकरले 3 विकेट लिए। अहिले जवाफी ब्याटिङमा अमेरिका उत्रिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभामा 2 निर्वाचन संशोधन विधेयक पेश। श्रम संस्कृति पार्टीका सांसदलाई संसदमा व्यवहार सच्याउन सभामुखको चेतावनी। संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा तत्काल पदाधिकारी नियुक्त गर्न कंग्रेसको माग। सुकुम्बासीलाई दिने रकम बढ़ाउन एमालेको आग्रह। असारमा हुने महाधिवेशनका लागि राष्ट्रपतिले देशभर केन्द्रीय प्रतिनिधि खटायो। सरकारले भारतबाट 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्ने। खरिद प्रक्रिया अन्तिम चरणमा। खानेपानी र विद्युत महसुल छोड़ दिन उपभोक्ताको दबाव। फिर्के खोला मिचेर बनाइएका संरचना जेठ 9 गतेभित्र हटाउन पोखरा महानगरको अल्टिमेटम। बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान स्थगित। रोल्पाको बागमारामा फेला परेको शंकास्पद वस्तु डिस्पोज। रूस युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने। प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसुङमा तलब विवाद चर्कियो। श्रमिक युनियनद्वारा 18 दिने हड़तालको चेतावनी। र ओडीआई अलराउण्डर वरियतामा दिपेन्द्र सिंह ऐरीको 3 स्थान सुधार। एसियन गेम्सको अभ्यास खेलमा मलेसियामाथि नेपालको जित। विश्वकप लीग टूमा स्कटल्याण्डद्वारा अमेरिकालाई 170 रनको चुनौती। हौसका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: ठेक्का ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मंगला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525517353 र 029750553।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702-9894345-0019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
2: के को अवरोध हो यो बाटो बाटो फेरि?
3: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
2: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-40-58-99। मिसन टेरेन सप्लायर्स,
2: हातबारी 9, तुमलिङटार, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

अरुण उपत्यका भित्रको एउटा अलग्गै पहिचान, आर्थिक समृद्धि र समाज रूपान्तरणको आभास पाखीवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाखीवास एफएम 104 मेगाहर्ज।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखरीवास 104 मेगाहर्ज खानबारी 3 शङ्ख सभा
2: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 4 बज्यो

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ केही आधुनिक गीतहरू

0: कमाउँछु दाम कमाउँछु, जहाँ जान्छु म त्यहीँ रमाउँछु। बल भने बल छ, पैसा भने पैसा, आए भएको गए छको डराउनु पैसा।
1: कोहीले के खान्छ मेरो, कोहीले मुक्का खान्छ, ल्याङ्ग्याङ गर्नेहरूको हिंसु गर्दन ज्योति

0: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
1: सुन केटी हो, प्राइज पनि 3 लाख रुपियाँको छ त, जसरी पनि जित्नै पर्छ।
2: डरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ है। त्यो जिगेश भाइ ओइ, छुटेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
3: हामी पोखरीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नुभएको रहेछ, हामी खतरा होइन, महाखतरा हो। त्यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यसै पनि गीत गाउँछ र।
3: अनि राग बोका नि अलि सम्हालेर है,
0: मुख
1: सम्हालेर बोल्ने।
2: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

म जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

यो एउटा कम्पिटिसन मात्र नभएर कसैको जीवन मरणको सवाल छ। केटीहरूको धेरै नम्बर आयो भने ठिकै छ, तर कम आयो भने पनि उनीहरूलाई 30 गुणा बनाइदिनुहोस्, किनकि हामीलाई भन्दा उनीहरूलाई यो कम्पिटिसन जित्न धेरै आवश्यकता छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। संघीय सरकारले चालू आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई दिइने वित्तीय समानीकरण अनुदानमा 8.5% भन्दा बढ़ीले कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै कुल विनियोजनको 91.45% नपर्ने गरी मात्र रकम हस्तान्तरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले चैत महिनासम्म लक्ष्यको तुलनामा मात्र 84% राजस्व संकलन भएकाले अनुदान कटौती गर्नु परेको तर्क गरेको छ। सरकारको यो निर्णयसँगै प्रदेश र स्थानीय तहले पाउने चौथो किस्ताको रकममा 21% कटौती हुने भएको छ। वित्त आयोगले भने आगामी आर्थिक वर्षको अनुदान सिफारिश गर्दै बजेटमा समावेश भइसकेको रकम कुनै पनि अवस्थामा कट्टा नगरिने सुनिश्चितता गर्न संघीय सरकारलाई सुझाव दिएको छ।
2: अघिल्लो दिन 6 अंक घटेको शेयर बजार आज 30 अंकले बढ़ेको छ। 30.08 अंक बढ़ेसँगै नेप्से परिसूचक 2754 अंकमा कायम भएको छ, जुन अंक दिनभरको अधिकतम पनि हो। कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो दिन 3.08 अर्ब करोड़को कारोबार भएकोमा आज 3.82 अर्ब करोड़को कारोबार भएको छ। आज कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारको वृद्धि कायम रह्यो। 21 कम्पनीको मूल्य घट्यो भने 248 बढ़े। एउटा कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहका सूचक बढ़ेका छन्।
1: अब विदेशका खबर। अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डडेलोका कारण 17,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ। उपनगरीय बस्तीमा आगोको प्रत्यक्ष खतरा बढ़ेपछि स्थानीय प्रशासनले ठूलो स्तरमा सर्वसाधारणको उद्धार गरेको छ। सिमी भ्याली क्षेत्रमा गत सोमबारदेखि डडेलो शुरू भएको हो। तीव्र गतिको हावाका कारण सुक्खा झाड़ीबाट शुरू भएको आगो अहिले बस्तीतर्फ सोझिएको छ। भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार आगोले अहिलेसम्म 2 वर्ग माइल भन्दा बढ़ी क्षेत्रफल जलाइसकेको छ। हालसम्म डडेलो जम्मा 5% मात्र नियन्त्रणमा आएको छ। 1,25,000 भन्दा बढ़ी जनसंख्या रहेको सिमी भ्याली क्षेत्रमा अहिले पनि बाक्लो धुवाका कारण सर्वसाधारण समस्यामा परिरहेका छन्।
2: चीन र रूस बीच अन्तरिक्ष क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउने सहमति भएको छ। बेजिङमा चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भएको भेटवार्तापछि यस्तो सहमति भएको हो। दुई नेताद्वारा जारी संयुक्त वक्तव्यका अनुसार दुवै देशले अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनमा संयुक्त रूपमा काम गर्छ। यसै गरी सेटेलाइट नेभिगेशन प्रणालीमा पनि पारस्परिक सहयोगलाई थप बलियो बनाइनेछ, जस अन्तर्गत रूसको ग्लोनास र चीनको बाइदौ नेभिगेशन प्रणालीलाई एकअर्काको परिपूरकका रूपमा विकास गरिनेछ। वार्ताका क्रममा राष्ट्रपति शी र पुटिनले दुई देशबीचको वृहत रणनीतिक सम्बन्धलाई अपुर्याउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले अन्य 20 सम्झौता पत्रमा समेत हस्ताक्षर गरेका छन्।
1: अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसीको एक दिवसीय बलिङ वरियतामा 6 स्थान सुधार गरेका छन्। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार सन्दीप 42 स्थानबाट 36 स्थानमा पुगेका छन्। सन्दीपले घरेलु मैदानमा भइरहेको लीग टू श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। बलिङ वरियतातर्फ नै नेपालका अर्का स्पिनर ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54 स्थानमा आइपुगेका छन् भने करण केसी 8 स्थान तल झर्दै 98 स्थानमा पुगेका छन्। दिपेन्द्र सिंह ऐरीको वरियतामा 3 स्थान सुधार भएको छ। नयाँ वरियता अनुसार दिपेन्द्र सिंह ऐरी 3 स्थान सुधार गर्दै 25 स्थानमा पुगेका हुन्। यता महिला क्रिकेटतर्फ नेपाली टोलीकी बायाँ हाते स्पिनर मनिषा उपाध्यायले पनि आईसीसी टी20 वरियतामा 2 स्थान सुधार गरेकी छन्। 2 स्थान उक्लिँदै 97 स्थानमा पुगेकी मनिषा आईसीसी वरियताको शीर्ष 100 भित्र पर्ने नेपालकी एकमात्र महिला बलर हुन्। यस्तै अलराउण्डरतर्फ पनि नेपालकी पूजा महतो 1 स्थान खस्किएर 100 स्थानमा झरेकी छन्।
2: स्कटल्याण्डलाई 6 विकेटले हराउँदै अमेरिका आईसीसी विश्वकप लीग टूको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्याण्डले दिएको 170 रनको सहज लक्ष्य अमेरिकाले मात्र 17 ओभर 1 बलमा 4 विकेट गुमेर पूरा गरे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43 ओभर 3 बलमा सबै विकेट गुमाएर 169 रन मात्र बनाउन सक्यो। यो जितसँगै 27 खेलबाट 38 अंक जोड्दै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। अंक भए पनि स्कटल्याण्ड नेट रन रेटका आधारमा 2 स्थानमा छ। 22 अंकका साथ तालिकाको 5 स्थानमा रहेको घरेलु टोली नेपालले सिरिजको आफ्नो अन्तिम खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: जेठ 21 भित्र सदस्यता अध्यावधि गर्न कांग्रेसको निर्देशन, आगामी चुनावमा युवा र नयाँ अनुहारलाई उम्मेद्वार बनाउन सभापति थापाको नयाँ प्रस्ताव, मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिन एमाले तयार, दुई दलबीच केन्द्रीय तहमा सहमति।
2: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश दुई दिनपछि कार्यान्वयन, दरपेट विरूद्धको रिट सर्वोच्चमा दर्ता, लिचीबारी प्रकरणमा पूर्व मन्त्री गुप्तासँग 50 लाख धरोटी माग, रंजिता श्रेष्ठको हकमा पुरानै आदेश सदर।
1: आगामी असार 1 गतेदेखि नै कक्षा 11 को पठन पाठन शुरू हुने, विद्यालयलाई सरकारको परिपत्र, अवैध रूपमा दिल्ली लैजान लागिएको 37 स्थान राहदानी विमानस्थलबाट बरामद, एकजना पक्राउ, निर्मला कुर्मीको मुद्दा यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने, रोबी खानको 23 दिन लामो अनशन अन्त्य।
2: क्यालिफोर्नियामा भीषण डढ़ेलो, 17,000 भन्दा बढ़ी मानिस विस्थापित, अन्तरिक्ष क्षेत्रमा चीन र रूसको नयाँ साझेदारी, चन्द्र अनुसन्धानमा सहकार्य गर्ने सहमति, अन्य 20 वटा सम्झौता पत्रमा समेत हस्ताक्षर।
1: सन्दीप लामिछाने सहित 4 खेलाड़ीको आईसीसी वरियता सुधार, महिलातर्फ मनिषा उपाध्याय शीर्ष 100 भित्र पर्न सफल, विश्वकप लीग 2 क्रिकेटमा स्कटल्याण्डमाथि अमेरिकाको शानदार जीत, तालिकाको शीर्ष स्थानमा उक्लियो।
2: उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखरीबास 104 मेगाहर्ज खादबारी 3 शङ्ख सभा।
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज खादबारी 3 झरिथुमका शङ्खुवा सभा।

0: हुन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी वैशाख फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपड़ा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साड़ीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 98 17 34 00 51।
2: न्यू भीमसेन वस्त्रालय खाँदै

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: के पो अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 62।
0: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 99। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङकार, सङ्खुवा सभा। एक का तक क्या करें?

पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98 48 50 17 83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिकिल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार मेला जान लागे के नि मामा
0: मेलापात भन्छौ गर्गनाले झपक्क परेर पो हिँड्यौ त
1: आफू राम्रो भन्न किन समय कुर्नु खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा बनाइहाल्छन् नि गहना भने जसरी
2: हो त नि नम्बरी सुनका गहना बनाउनु परेमा सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा असरी चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्
3: प्रोप्राइटर गम्बहादुर।

0: चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङटार, खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 98426146156।
2: मनदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे, 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
5: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा, अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
0: 1 सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार।
5: प्रोप्राइटर खर्ग विश्वकर्मा,
4: सम्पर्क नम्बर 98423-65082।
0: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98113-96-97।
3: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र 2 गुफा शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी।

0: मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रा सेवाहरू टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
3: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600035।
4: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
5: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
4: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
5: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
4: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
5: सुरुट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
4: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
5: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
4: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
5: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
4: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
5: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
4: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
6: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
7: एक नम्बर सुन र असली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
3: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टोल। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
7: 029560248,
3: 98420569801
7: र 98520583।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग सिमी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालो स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा

0: बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ, सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नुपर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नुपर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 0295268017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

0: समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 9 बज्यो।
1: सूचना संचार र मनोरञ्जन का आवाज यो हो एफएम पार्थिवास 104 मेगाहर्ज खादबारी 3 शंख सभा।
2: आदरणीय श्रोताहरू अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।